0: नो टेंशन ब्यूटी क्रीम द खुला यो रास। नो टेंशन ब्यूटी क्रीम दमक धनो पेरसरो हल्को चियानो और दमक विष्टानु तपारा। नो टेंशन ब्यूटी क्रीम उस्तासो पुखपल हार डिस्ट्रिक्ट टांग के हपासा न मिले विदेशी पोहर मेडिकल स्टोर जनरल स्टोर के अवेलेबल दी। नो नामी या सते नो टेंशन ब्यूटी क्रीम द खुला रास। नो टेंशन ब्यूटी क्रीम
1: Music, your request.
2: This is Radio Station,
3: Radio Aman.
4: Assalamualaikum. Zayyum Hadija Tanha Ehsaz Mate Azohababa Road Peshawar Na Sama Ba Meda Har Waqt Kharaab Wa Har Waqt Bai Chalan Ka Wo Bad Hazmi Wa Numa Deer Doctorano Na Ilaaj Ukro Huma Tai Hi Kisma Farak Na Shumila Gala Ikram Mamu Ishma Kapne Ke Ishma Equaset Sherbat Lunch Pro Numa Hum Zan Da Para Ishma Equaset Rolo Mashallah Da Yosu Urozo Istimal Sara Zama Meda Bilkul Tikshwa Na Chalan Shta Na Bad Hazmi زما آواز سو کوم پکم کم ریڈیو او عزتو لسنا تدا پیغام بالکم کستا ستا یستا سو کور کی چاہتا ہم دا میری سے قسم مسئلہ وی نو یوزل ضرور اشما ایکو

0: वेलकम बैक वेलकम बैक। जनाब एक मोबाइल मुझे डिस्टर्ब कर रहा था, उसकी रिंगटोन बज रही थी, इसलिए जो है मैंने उसको बंद कर दिया। तो बिल्कुल जनाब केसन नेसेस पाकिस्तान का प्यारा शो, जिसमें हम बात करते हैं जनाब केसन के ताक प्लस फार्मूले। बिल्कुल जनाब इस्तेमाल वाला तरीका है, दादा से नीम गिलास या पूरा गिलास नीम गर्म शोधी और सर अच्छी यू चम्मच केसन ताक प्लस फार्मूले भी और सर इस्तेमाल जनाब सात सौ डबल ट्रिपल फायदा बस मिला। सो बिल्कुल जनाब कॉल आओ एस एम एस दोपहरा 0313967098 0313967098 दाद मुंग कॉल नंबर दे जनाब एसएमएस नंबर दे देना जनाब द की संच कम द ताकत बस फॉर मुल्ला द यो बल मैसेज हम तेरा हाल है। अस्सलाम वालेकुम अन स्मार्ट में मात छी बंगड़ी उस रंग गवो मत ना शमा मासे दिली बने दे। बिल्कुल जनाब ये मैसेज राखा दे कि अस्सलाम वालेकुम अंस भाई टांकना अतिक खबरे कहूँ द कुतब कलून नवाई चैनस भाई सासु द की संता का बस फरमा इस्तेमाल करे द ऑडियर खासा रिजल्ट मिला उसे भी। बिल्कुल जनाब द की संता का बस फार्मूला हमेशा जिंदाबाद पाइंदाबाद डेर खाइस्ता और डेर जबरदस्त रिजल्ट दी द टांक अरविदुन को दपार हम डेर खम उदा और डेर इसमाइल खान के अगस हम खल इस्तेमाल मिल गया और सांस हम दर्दो मसाइल भी मैदई मसाइल सासो वीन जरूरी जी सासो ने शयान भी रही है। तो बिल्कुल जनाब सासो पार डेर बेहतरीन और खर प्रोडक्ट दे खब प्रोडक्ट दे जनाब द की सन ताक प्लस फार्मूला तो बिल्कुल जनाब यो बल का लर्द रसरा। अस्सलाम वालेकुम हेलो अस्सलाम वालेकुम। बिल्कुल जनाब आपकी कॉल जो है ना वो कट चुकी है। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। रोरा सो कल कम जिन रसरे घर पीजू न चोक रसरे ब्रो। अच्छा जी सब पैगाम बबर के अरबे दुन को तमरो रास्ता कॉल हम ड्रॉप शबे जैसे कॉल में ड्रॉप चलो। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी कौन और कहाँ से बात करें जी? पश्तो बोलेंगे, उर्दू बोलेंगे, सलाइकी बोलेंगे, इंग्लिश बोलेंगे? अच्छा अल्लाह नवाज भाई डेर इस्माइल खान में कहाँ से बात कर रहे हैं आप?
1: केच
0: से बात कर रहे हैं जी। कैसे हैं? ठीक ठाक हैं, तबीयत भी ठीक है आपकी?
1: अल्लाह का शुक्र अदा करते हैं। लेकिन आपको कोई फार्मूला ऐसा है जो बाल काले करने वालों लेकिन उसमें एलर्जी या इसकी शिकायत?
0: नहीं जी नहीं जी, फिलहाल तो केसन का कोई ऐसा प्रोडक्ट नहीं है जिसमें आपके बाल जो है ना वो काले कर दे। मतलब अगर आपकी उम्र 30-35 साल से ऊपर है और आप कहते हैं कि आपके बाल काले हों तो आई थिंक इस तरह का कोई केसन का फिलहाल प्रोडक्ट नहीं है। ठीक है, इसके अलावा अगर आपके बाल घने नहीं हैं, गिरते हैं, तो उसके लिए केसन का है हेयर ऑयल और हेयर शैम्पू, आप इस्तेमाल कर सकते हैं। ठीक है जी, चलें ठीक है। ये हम कंपनी से रिक्वेस्ट करेंगे कि आपको जना बना कर दे। ठीक होगी जी, ओके ओके जनाब। अल्लाह हाफिज जनाब। यो जहान मन नडीर मन नसी 0313967098 बंद सांस माता कॉल कबले सो एसएमएस कबले सो मा प्रोग्राम से देखा अमल करते हैं मासरा कबले से जनाब। और बिल्कुल जनाब यो बल एसएमएस दिवाई छी अस्सलाम वालेकुम अनस भाई सा प्रोग्राम डीर जियाद खान कवि डीर पशुक से रेवार भी जनाब। यो जहान मन नडीर मन नसी। और बिल्कुल जनाब द की सन ताकत अल फार्मूले छी नन मुंगा खबर अबकड़ा यो दा से प्रोडक्ट यो दा से सप्लीमेंट कसा सो डीर ज्यादा कमजोरी भी कसा सो ने शयान भी रही अच्छा सांस वाई छी انس بھائی یہ زیادہ کمزور شوے ما سانس دے پارا دا وزن زیادہ ول دے پارا او سانس چے مطلب چے دا اول مخبر وکڑا سانس کوڑ چے دا بزرگاں دی دا مشران دی المنس کولو کے مسئلے وی جناب او دے پارا ہم دی بہترین شے دی دا کی سنتا کا دا فارمولا ڈیر خا او ڈیر زبردست رزلٹ جناب کی سنتا کا دا فارمولا دا ٹانگ ار بدن کو دا پارا دا ڈیر اسماعیل خان ار بدن کو دا پارا ڈیر خا او ڈیر زبردست کا پروڈکٹ جناب جواب بالکل جناب ٹانک اور ڈیرا اسماعیل خان کے جتنے بھی بہنیں بھائی ہیں آپ لوگوں کے لیے بہت بہترین بہت لاجواب اور بہت اے ون قسم کا پروڈکٹ ہے جس کو ہم کہتے ہیں کیسن کا طاقت پلس فارمولا. بالکل جناب ٹانک اور ڈیرا اسماعیل خان اور اس کے ساتھ پہاڑ پور میں موسٹ ٹرینڈنگ ہے. آپ لوگ استعمال کر سکتے ہیں اپنی کسی بھی قریبی کاسمیٹک اسٹور جنرل اسٹور سے نام لے کر طلب فرمائیں. بس استعمال کرنے کا طریقہ آپ لوگوں نے یاد رکھنا ہے. ٹھیک ہے جی, ایک گلاس یا آدھا گلاس نیم گرم دودھ ہونا چاہیے اور ساتھ جو ہے نا ایک چمچ کیسن کا طاقت پلس فارمولا ہونا چاہیے. ان شاء اللہ آپ دو یا تین دن استعمال کریں گے آپ کو خود پتہ چلے گا کہ کیسن کا جو طاقت پلس فارمولا ہے کتنا بہترین ہے. بالکل جناب اسی کے ساتھ میرے پروگرام کا ٹائم جو ہے نا وہ بالکل ختم ہوا چاہتا ہے. امید کرتا ہوں آج کا پروگرام آپ کو پسند آئے. اس کے علاوہ اگر میری بات کسی کو بری لگی ہو تو ان سے میں دل سے معذرت کرتا ہوں. ٹھیک ہے جناب, ان شاء اللہ کل ہوگی آپ سے ملاقات. اپنا بہت سارا خیال رکھنا ہے. ہم مسافر تم مسافر الوداع, ہم مسافر تم مسافر الوداع, زندگی میں پھر ملیں گے سب کبھی موقع ملا. اللہ حافظ, اللہ نگہبان اینڈ السلام علیکم.

ڈیئر سامعین اور ڈیئر ناظرین، ویلکم بیک۔ پروگرام کا آغاز ہو چکا ہے چھوٹی سی کہانی، اور اس کے بعد آپ کے سامنے ہم اس کہانی کا مقصد اور پھر آپ کی کالز اور میسج کا سلسلہ شروع کریں گے۔ اگر آپ ہمیں کال کرنا چاہیں تو ہمارا کال کا نمبر ہے 0963511488، 0963511488 ہمارا پی ٹی سی ایل نمبر ہے۔ اگر کوئی ہمیں میسج کرنا چاہے تو کریٹ میسج میں جا کے RAT کیپیٹل لکھ کے تھوڑا سا اسپیس دیجئے اور اپنا نام، اپنا میسج ٹائپ کیجئے اور 8583 پہ ہمیں سینڈ کر دیجئے۔ ڈیئر سامعین، ڈیئر ناظرین، اے اللہ تبارک و تعالیٰ بھی اور انسانوں کے اندر جو سست انسان ہوتا ہے، نہ وہ کسی کام کا ہوتا ہے، نہ اس پہ کوئی بھروسہ کرتا ہے، نہ اس پہ اسے کوئی کام سونپتا ہے، وہ نکما ہوتا ہے اور مفت کی روٹیاں توڑتا ہے، اور اسے وہ ایک بہادری اور اسے ایک سیانہ پن سمجھتا ہے، دانائی سمجھتا ہے کہ مفت کی روٹیاں مل رہی ہیں تو مزدوری کس کام کی۔ تو اس حوالے سے ایک چھوٹی سی کہانی آپ کے سامنے رکھیں۔ ایک انسان تھا، بہت سست تھا اور ہر وقت گھر میں پڑا رہتا تھا۔ والدین بھی اس سے لڑتے جھگڑتے تھے، گھر والے بھی اس کو کہتے کہ کوئی کام کاج کر، مفت میں بیٹھ کر کوئی عورت تو نہیں ہے، تو تو مرد ہے اور مرد تو میدان میں جا کے اپنے حصے کا رزق کما لیتے ہیں، تو جاؤ اس ظالم دنیا میں جاؤ اور اپنا رزق کما کے لاؤ۔ ہر کوئی محنت کرتا ہے، اور الکا سے وہ حبیب اللہ محنت کرنے والا اللہ کا دوست ہوتا ہے، تو تو بھی اللہ کا دوست بن کر اپنی محنت مزدوری کر، اپنا پیٹ پال، لیکن اللہ کا دوست بھی بن سکتا ہے اور گھر کی مجبوریوں میں یا گھر کی محرومیاں بھی دور کر سکتا ہے۔ تو یہ مطلب جس کو نہ کی عادت پڑ جائے نا کہ کوئی کام مفت کھاتا رہے اور مفت کا عادی ہو جائے، مفت خورا، تو وہ کبھی کام نہیں کرتا۔ تو ڈیئر سامعین اور ڈیئر ناظرین، ایک دن وہ سست اور مفت کی روٹیاں کھانے والا جنگل میں سے گزر رہا تھا کہ اچانک اس کی نظر ایک شیر پر پڑی۔ جب شیر پر نظر پڑی تو اس کا منہ خون آلود تھا اور منہ میں تھوڑا سا گوشت تھا۔ وہ جنگل میں گزر رہا تھا تو یہ ڈر گیا کہ ایسا نہ ہو کہ مجھے کوئی نقصان پہنچا دے، تو یہ جلدی جلدی درخت پر چڑھ گیا۔ جب درخت پر چڑھ گیا، اب یہ نظارہ دیکھتا ہے کہ شیر جاتا کہاں ہے، اس کو اب یہ فکر لگ گئی۔ جیسے شیر تھوڑا سا گزرتا ہے، یہ درخت پر چڑھ جاتا ہے، اور شیر آتے آتے ایک لومڑی پڑی ہوتی ہے، اس کے سامنے گوشت رکھ کے چلا جاتا ہے۔ یہ حیران ہو گیا کہ یہ کیسے ہو سکتا ہے کہ جب دشمنوں کے ذریعے کیسے کسی کو کھانا مل سکتا ہے، لومڑی ملی تو کھاتے ہیں، جنگل کا شیر ہے، لیکن اس کے سامنے گوشت رکھا تازہ۔ یہ بڑا حیران ہوا، اس کو حیرت ہوئی۔ وہ لومڑی ایسی تھی کہ لومڑی پچھلی دو ٹانگوں سے اپاہج تھی، پیرالائز تھی۔ اللہ پاک رزق کا ایسے بندوبست کرتے ہیں، کبھی یہ کوئی نہ کہے کہ میری نوکری نہیں ہے، میرا یہ نہیں ہے، میرا۔ اللہ پاک جب رزق دینے پہ آتے ہیں تو دشمن کے ذریعے آپ تک رزق پہنچاتے ہیں۔ تو اس نے سوچا کہ اگر اللہ پاک ایک دشمن کے ذریعے جنگل بیابان میں لومڑی کو رزق دے سکتے تو مجھے بھی دے سکتا ہے، میں تو اشرف المخلوقات ہوں۔ تو ایک دن اس نے بڑی مشکل سے گزارا، کچھ کھایا نہیں۔ اگلا دن پھر آیا کہ جب اللہ پاک لومڑی کو کھلا سکتے تو مجھے کیوں نہیں کھلا سکتا۔ تو دوسری مرتبہ پھر جب اس نے شیر دیکھا، شیر پھر آ رہا ہے اگلے دن، منہ میں گوشت لیے، اور وہاں جب لومڑی کے قریب سے گزرتا ہے تو وہاں کے سامنے گوشت رکھ دیتا ہے اور خود آگے چلا جاتا ہے، جنگل میں گھس جاتا ہے۔ اب دوسرا دن بھی اس کا بڑی مشکلوں سے، کیونکہ جب انسان سامنے کوئی کھانا کھائے اور اس کو نہ ملے، دوسری بات یہ جو مفت ہو رہا ہو اور اللہ پر اس قسم کا گمان رکھتا ہو کہ اللہ پاک مجھے جنگل میں درخت کے اوپر کھلائے گا، ایسی بھی کوئی اللہ پاک نے دنیا کو محنت کا میدان بنایا ہے، اس میں آپ محنت کریں گے، کوشش کریں گے، تعلیم کے ذریعے، اپنے سکل کے ذریعے، اپنے ہنر کے ذریعے۔ تو اس نے کہا، پھر گلا کیا کہ اللہ مجھے تو رزق نہیں مل رہا، یہ کیسے ہو سکتا ہے کہ دشمن کے ذریعے دشمن کو رزق مل رہا ہے۔ وہ اپاہج لومڑی کے سامنے گوشت رکھتا ہے اور چلا جاتا ہے۔ اب رات ہوتی ہے تو بھوک سے اس کا برا حال، بہت برا حال ہوتا ہے، کیونکہ دو دن کا بھوکا اور مفت کی روٹیاں کھانے والا، مفت لوگ جو مفت خورے ہوتے ہیں نا، وہ روٹیاں بھی زیادہ کھاتے ہیں جو کام نہیں کرتے، تو اس کے لیے اور پریشانی کا باعث بن گئی۔ تیسرا دن طلوع ہوا، اب اس کی بہت مشکل حالت تھی، بڑی تکلیف دہ حالت تھی، بس جاں بلب تھا، اب مرنے والے تھے، آخری سانسیں اس کی چل رہی تھی۔ پھر جنگل میں ایک شیر آیا، وہی شیر دوبارہ اس کے منہ میں گوشت ہے اور لومڑی کے سامنے رکھتا ہے اور گزر گیا۔ اب جب یہ مرنے لگا تو مرنے سے پہلے چند سانسیں اس کی باقی تھیں، اور اوپر اللہ کی طرف ایسے دل، مطلب بات جو دل سے نکلتی ہے اثر رکھتی ہے، ایسے دل سے دعا کہ اے اللہ
मेरे ऊपर तो क्यों रहम नहीं कर रहा, मैं इतना अशरफुल मखलूकात हूँ और पूरी 18,000 मखलूकात में मैं सबसे बेहतरीन तखलीक हूँ, मास्टर पीस हूँ, आप एक जानवर को जानवर के जरिए रिस्क दे रहे हैं, अल्लाह मुझे क्यों नहीं दे रहे, 3 दिन से भूखा हूँ। मैं देख रहा हूँ कि शेर आता है लोमड़ी के सामने, क्या करता है, गोश्त रखता है और चला जाता है, तो अल्लाह मेरे ऊपर रहम कर, मेरी बहुत बुरी हालत है, अल्लाह तू तो सबको रिस्क। तो ऊपर से आवाज आई, डियर सामेईन और डियर नाजरीन सुनिए, ऊपर से आवाज आई कि शेर बन लोमड़ी न बन। लोमड़ी तो अपाहज है, वो तो खाने वाली है, वो तू माजूर नहीं है, तेरे हाथ ठीक है, तेरी आंखें ठीक है, तेरे कान तो सेहतमंद है। ऊपर से आवाज आई आसमानों से के मुझसे गिला कर रहा है, गिला मुझसे नहीं बनता, अपने गरेबा में झांक कर देखो, हम कुछ कहेंगे तो शिकायत होगी। क्या कहा, शेर बन लोमड़ी न बन, खिलाने वाला बन खाने वाला न बन, पहनाने वाला बन पहनने वाला न बन, अपने लिए आसानियां नहीं दूसरों के लिए आसानियां पैदा करने वाला बन, फिर अल्लाह पाक तुझे खिलाएगा भी पिलाएगा भी, तुझे वो चीजें अता करेगा जो जिसके किसी वहमो गुमान में भी नहीं होता। तो डियर सामेईन और डियर नाजरीन, अक्सर लोग किस्मत का गिला करते हैं, किस्मत का गिला इसमें नहीं है, इंसान अपनी किस्मत, मैन इज आर्किटेक्ट ऑफ हिज फेट, इंसान अपनी किस्मत खुद बनाता है। जब आपकी आंखें दुरुस्त हैं, आप देख सकते हैं, आप पकड़ सकते हैं, आप चल सकते हैं, आपका दिलो दिमाग ठीक है, आप पागल नहीं है, सेहतमंद है, तो आप मैदान में जाएं उतरें। अल्लाह पाक ने कभी भी किसी के साथ ये वादा नहीं किया, रिस्क जरूर देगा लेकिन घर बैठे नहीं देता, आप कोशिश करेंगे मेहनत करेंगे। अब मेरे साथ जो आज शागिर्द बैठा है कि ये घर में टॉप किया इसने, ये रोजाना के ट्रांसपोर्ट की तकलीफें, गर्मी सर्दी में आता है रोजाना बेचारा और जाता है और यहाँ पे भूख और प्यास और गर्मी और सर्दी, कभी बाप लाता है, कभी बाप के पास खाना खाता है, कभी बेचारा समोसे खाता है, कभी कर गुजारा करता है। और जो टांक वाले थे, टांक वाले तो यहाँ फ्रेश आके स्कूल में चले जाते हैं और फिर फ्रेश होके फिर घर में आ जाते हैं, खाना रेस्ट करके फिर एकेडमी में चले जाते हैं। लेकिन एक ऐसा लड़का जिसने ये तहैया किया था कि मैं कोशिश करके ये साबित करूंगा कि इंशाल्लाह देहात वाले भी किसी से कम नहीं, बेशक हमारी सहूलियात कम हो, बेशक हमारे पास वसाइल कम हो, लेकिन जब हम इरादा करते हैं और जब ठान लेते हैं तो शहर वालों से भी आगे निकल जाते हैं। तो डियर सामीन, ये सुस्ती की अलामत है कि मेरे पास गाड़ी नहीं है, मेरे पास मोटरसाइकिल, ये सुस्त और काहे लोगों के बहाने होते हैं। वसाइल हो कि भी तुम सुस्त पड़ गए हो, सब कुछ आपके पास हो कि भी तुम पीछे रह गए हो। तो ढेर सामीन और ढेर नाजरीन, अमीन होना ये बहुत बड़ी सिफत है। जब इंसान एक्टिव रहे और अपने हाथ से मजदूरी करे जितना भी हो, मगर सुस्ती को इंसान दूर करेगा। सुस्त इंसान न अल्लाह को पसंद है, न वो दीन में तरक्की कर सकता है, न वो दुनिया में तरक्की कर सकता है, और ये आदमी इसकी जिंदगी बेकार और नाकारा हो जाती है सुस्त आदमी की। तो ढेर सामीन ऑडियंस ने, और ये भी फरमाया गया कि सुस्त आदमी से पनाह मांगी कि सुस्ती से अल्लाह मुझे पनाह अता फरमा। सुस्ती इतनी खतरनाक चीज है कि इसे दीन का काम नहीं होता, न दुनिया का काम होता है, और ये न सिर्फ मुआशरे बल अपने घर पर बोझ होता है, वालदेन पर बोझ होता है, दोस्तों पर बोझ होता है। तो डियर सामीन और डियर नाजरीन, ये आपके सामने मैंने थोड़ी सी बात रखी है, और बेमकसद जिंदगी, बोरियत वाली जिंदगी न गुजारें, वही कामयाब। वी आर जस्ट लाइक एनिमल्स, अगर हमारी जिंदगी के अंदर टारगेट्स नहीं है, गोल्स नहीं है कि मैंने इस जिंदगी में, मैं इस दुनिया में आया हूं, मेरा मकसद

0: तो वो अब दवाइयों से नहीं टूटेगी,
1: नहीं टूटेगी
0: वो, या लेजर है सर्जरी है
1: जी, जी,
0: फिर
1: जी,
0: पथरी निकलेगी
1: जी, जी।
0: और दूसरा ये कि अगर पथरी का साइज छोटा है,
1: छोटा है
0: तो फिर आप उसको तोड़ सकते हो दो चीजों से
1: जी,
0: कि एक तो मूली का इस्तेमाल शुरू करें,
1: मूली
0: ठीक है
1: जी जी,
0: कम से कम एक चम्मच उसका पानी रोजाना पी लिया करें
1: जी जी, जी।
0: यानी मूली ली उसको ग्राइंड किया एक चम्मच पानी निकाला
1: जी जी,
0: और वो पी लिया उससे यह है कि ये बहुत ही ज्यादा इफेक्टिव है कि आपकी जो स्टोन है
1: जी जी,
0: गुर्दे की उसको ये तोड़ के और पेशाब के रास्ते रिलीज करती है। और बिल फर्ज करें कि अगर मूली का सीजन नहीं है तो फिर मूली के बीज मिलते हैं पंसारियों से,
1: पंसारियों से
0: तुख्मे मूली के नाम से,
1: तुख्म मूली
0: वो लाके उसको पाउडर बनाएं
1: जी,
0: और उसका आधा आधा चम्मच जो है वो पानी के साथ इस्तेमाल कर सकते हैं
1: जी जी,
0: उससे भी फर्क पड़ेगा। लेकिन बेहतर तरीका जो है या एक बेहतर सीधा रास्ता जो है
1: जी जी,
0: वो ये है कि पहले वो अल्ट्रासाउंड कराएं उसका साइज का पता चले,
1: साइज का पता चले।
0: वो बेशक हमारा जो ये हेल्पलाइन नंबर है
1: जी जी,
0: इस पे व्हाट्सएप है, इस पे भी वो अपनी अल्ट्रासाउंड की रिपोर्ट जो है वो व्हाट्सएप कर दें
1: जी,
0: उसको देख के तो फिर इंशाल्लाह इनको बेहतर मशवरा दे सकेंगे
1: ठीक है जी,
0: ताकि इनके जो मर्ज है
1: जी जी
0: उसमें बेहतरी आई
1: जी जी ठीक था जी। बिल्कुल दाऊद अरोरा ता चिकम दोस्त मलगरी पारा कम पुश्ता कड़े व उम्मीद तासो बैद यकीम से जवाब और दिलई यो बल कालर तरफ तो गोरु चिमुर सा दकार पली के बल कालर चौक जी अदा कम जी। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम उमर दूद भाई।
1: खैर द जी तासो शोरत खैरियत ता वक्त सा जिंदगी
2: मशादा।
1: خیر دا جی تاسو جی چو خبر کو جی او دا کم جی نا کٹی خیل سیب چرنگا شای وقت سازی نگی دا شادا
2: خیر خود دا الحمدللہ دا کم چر نگا پسنا کون امور جن کئی دا
1: یا چا چا
2: اگو میدے چه دا چک سرور میں چه مجھے زخم دا
1: میدے چه زخم دا
2: برابر
1: بچائی سولہ سال کی حکیم صاحب لڑکی ہے اس کے میدے میں زخم ہے اور کچھ آپ پوچھنا چاہیں گے؟
0: دیکھیں اسے السر کی شکایت ہے
1: جی جی اگر وہ ان سے پوچھنا چاہیں پھر بعد میں جواب
0: نہیں کوئی جی
1: ٹھیک ہے ٹھیک ہے تو اور پروگرام رسرا ہو رہا بے حکیم سے تو جواب درکائی اصل میں ایسے ہوتا ہے نا کہ پھر کوئی جو آپ پوچھنا چاہتے ہو پھر وہ تو کال کاٹ لیتا ہے پھر آپ کہتے اگر اس کے یہ پوچھ لیتے وہ پوچھ اس لیے میں نے آپ سے پوچھا ہے آ کر مزید ان سے آپ کوئی انویسٹیگیشن کوئی معلومات لینا چاہیں تو وہ ہم لے لیں پھر اس کو بعد میں جواب دیتے ہیں تو ان کا جو سوال ہے کہ ایک بچی ہے 15-16 سال اس کی عمر ہے تو انہوں نے ظاہری بات ہے ٹیسٹ بھی کرائے ہوں گے الٹراساؤنڈ کرائے ہوں گے تو یہ کہہ رہے ہیں کہ ان کے میدے میں زخم ہے
0: صحیح
1: تو وہ میدے کے زخم کے بارے میں وہ کہہ رہے ہیں کہ حکیم صاحب سے پوچھیں کہ وہ کیا جواب دینا چاہیں گے
0: جی بالکل بچی جو ہے
1: جی
0: اس کو السر کی شکایت ہے ظاہر
1: جی
0: میدے میں زخم ہے
1: جی
0: اور اس کی وجہ سے ایسا مریض جو ہے کافی تنگ بھی ہوتا ہے یعنی وہ کھا پی زیادہ بہتر طریقے سے نہیں سکتا پھر جلن درد اور وہ وامٹنگ والی کیفیت کے الٹی
1: آئی
0: تو اس میں یہ چیزیں ہیں اور اس کا علاج موجود ہے ایک تو پہلی بات یہ ہے کہ اس کو روٹی بالکل نہ دیں
1: روٹی نہ دیں
0: ہاں سالن سولن چیزیں نہ دیں یا تو اس کو دودھ کے ساتھ دیں
1: دودھ
0: یعنی جتنی نرم غذا دیں گے
1: نرم
0: جیسے دلیا ہو گیا
1: دلیا
0: یا کھچڑی ہو گئی
1: کھچڑی
0: تو یا پھر دودھ پتی کے ساتھ ڈبل روٹی کا پیس دے دیا یا کوئی گراس کیک
1: نرم خوراک
0: اس سے یہ ہے کہ تکلیف میں فرق ہوگا اور ذرا تکلیف نہیں ہوگی لیکن روٹی سالن یہ جا کے ایون کے بعض اوقات پانی بھی لگتا ہے زخم پہ
1: جی جی جی
0: تو وہ تکلیف دیتا ہے اس کا علاج ہے لیکن اس کے لیے یہ ہے کہ انہیں دواخانے پہ آنا
1: دواخانہ پہ آنا
0: ٹوٹ کا یہاں پر کام نہیں کرے گا
1: جی جی جی
0: یہاں پر جو بیٹی ہے ہماری اس کے لیے ایک پراپر ایک علاج ہے ایک دوائی ہے ہاں یہ ضرور ہے کہ ہفتے دس دن کی دوائی اس کو ریلیف دے گی اور کچھ دیر بعد انشاءاللہ تعالی وہ زخم جب یہ الٹرا ساؤنڈ کروائیں گے تو وہ زخم مکمل بھر چکا ہوتا ہے۔

0: यो जहान उन्हें प्रोग्राम के मैसेज कले देर जता मना फर्स्ट टाइम दे मैसेज क्रिस मैकेसमेटिक पाकिस्तान प्रोग्राम के आर कले सलीमा शिदर था भाई इच्छा सलाम अलैकुम आई एम अबुजर फ्रॉम शंकर आई होप यू विल बी फाइन प्रोग्राम इज वेरी नाइस ऑल लिसनर एंड अनामो तारिक मोता सलीमा दे मोतरफ ना देर जता मना अबुजर शंकर ना मैसेज कले यो जहान उन्हें सलाम भाई इंजीनियर सलाम इंजीनियर भाई एड्रेस शामिल का दुकान नेम दे नूर दराज और निजम बाजार के स्टैंडर्ड पब्लिक स्कूल तमहमक मसारिश मटोल प्रोडक्ट मिलेगी देर से तमन्ना यो जहान मनना अच्छा अस्सलाम वालेकुम मिस्टी भाई सरंगे असमा जीरता मरवाता अस्सलाम वालेकुम सलाम आई एम आलिया दठंगना देर से तमन्ना शुक्रिया यो जहान मनना सलाम संगे आवाज ओके दे अब्दुल गफूर एम दठंगा मखिलना देर से तमन्ना अब्दुल गफूर यो जहान मनना थैंक यू समगा मेन डिस्ट्रीब्यूटर चिकन अगेन आगा चिकन ने समगा असर बतखाना जी दे और सदर प्लाजा के मिस मटोल प्रोडक्ट दरता मिलेगी और फटाफट के चिकुमने कना यानी चिकुम शेख उतार रोड दे शेख उतार रोड बने किम जमगा यानी यानी दे इंसाफ ट्रेडर सर हम मिलेगी यानी मुख्तला और सरा और फटाफट के चिकुमने कना आगा दे इब्राहिम सलर वाल सर हम इस मटोल प्रोडक्ट मिलेगी और दे शेख सुल्तान के गुल उस्ताद सर इस मटोल प्रोडक्ट मिलेगी और सरा चिकुमने कना मतिउला और सरा इस मटोल प्रोडक्ट मिलेगी और सरा चिकुमने कना कोंडिकोट के इब्राहिम और सरा इस मटोल प्रोडक्ट मिलेगी देर से तवना वैसे नज्म शाख नंबर छेना उस्ताद सुशो औरम यानी जलमी रेडियो बने सासु ता सलाम वालेकुम सलाम देर जे तवना ना जमीन यो जहान मरना ओजे सा सलाम वालेकुम शाजी अहमद लकी मरवतना आवाज मो बिल्कुल ओके रे पसलो रेडियो बने लकी टांग दिए खान ओवर सरफ करक बने देर जे तवना वैसे अच्छा 85-83 सिस्टम ता जमा कुम लिसनर कुम और दुम की मैसेज के आदर ता शामिल हो वैसे मिस दीप्रो वेलकम टू द आयुष्मा कॉस्मेटिक शो मिस दीप्रो माशाल्लाह यू आर वॉइस इज क्लियर कमिंग ऑन FM 88 and FM 88.4 karka me sabil misut from landi dak yeri tamana sabila yo jahan wana assalam bhai vese I am arsalan yeri tamana arsalana yo jahan wana arsalan sara chikum nikana mungta ade umar gul ke kara pasro no umar gul ke kara po 22 grade shopping center umar din plaza ke tool product milavigi yeri tamana vese assalam msd and all listener is very good isma herbal oil isma sarfo is best answer sona salaudin from sorani er je tawana salaudin yo jahan mana behada mana allah o che safar sharani im da dikhna was bilkul okay de sawal jawab de sona er je tawana yo jahan wa safar sharani assalam im je ilham azir im sawal jawab de mor plar er je tawana ilham azir yo jahan mana o assalam welcome im je bhai me palwasa from banu character de bane avasta su bilkul chukne okay de jama taraf na gulaleta fai ke kainat سیمابت السلام علیکم سلام او سوال جواب چکم دے اغا عمر دے سوال جواب چکم دے اخر کے بدر تا شام سیدا او سی تریک بھائی چر دے سن گفتائم دا چر سدی نا دیر تے من سے گفتا یو جہان من میں سے کولے وچ السلام علیکم زیم عزیز عزیز ہم دے کھانا تری سر تے سلام جن سے محمد سلام علیکم سلام دیر سے تمنا او سی سلام بھائی کے کیا حال ہے سب ٹھیک ٹھاک ہے اپ کا سوال کا جواب ہے تلیم میں ایمان فرام ٹھانک ایمان دیر سے تمنا یو جہان مننا اللہ کے شان دے چکم نکنا دا سوال چکم نکنا اللہ کے شان دے لک شان دے فرق اپ کرے سی سیدا دیر سے تمنا اچھا السلام علیکم بھائی صدا حسین ہم دا
1: شرکیتا اللہ
0: زلدا کنا کس دے لکھ لے دیر سے تمنا اچھا السلام علیکم شو از ویری نائس اٹس می اکرا ہڈک اینڈ الینا ہڈک فرام کرک سلام ورکا انادیا ربیا اینڈ سانی ہڈک وعلیکم السلام دیر سے تمنا نظر وڑا پروگرام اوری سلام دے کم لیکن آج شابل کا سیدہ اچھے مامو جان سوال جواب دے آمی جان او بابا جان میں ہوں نوشیر سے سائمہ احساس اینڈ آسوہ اخلاص فرام چھرات روڈ مجھر بازا دیر جاتا منا یو جہان منا ورجی دیر جاتا منا چھے سلام علیکم بھائی سنگ زبیلالی ہم دکرک درشکلنا سلام علیکم بلکا وعلیکم سلام بلالا دیر جاتا منا اچھے سلام علیکم لالا مش غروغ لزا من اللہ موسرا امتیاز ہم دائی اوچھے مجھے چھے اشما کم پرادکتی आ 2022 ना इस्ते मलावी ओमसर इम्तियाज दा यो जहान मनना लोई साडे से वेसी सवाल जवाब दे दे अच्छा अच्छा
2: तदा हर जीरो इला
0: ای سوال جواب دکم دے اغا دوستی دے دیر سے تمنا یو جہان نائم ڈاکٹر زویا فرام دو میل دیر سے تمنا اسلام میدی تاسو سوال جواب دے مور پلار زبیر نو زبیدا نور اینڈ کاول نو دیر سے تمنا اوچے موتا چلو دیر سے تمنا پروگرام کے میسج کلو یو جہان